0: FM 92.6.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
3: एक नई सोच,
4: नई सोच,
5: एक नई पहचान,
6: पहचान,
3: एक नई लगन,
4: एक नई लगन।
5: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
5: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
5: जब मिलती है लगन,
3: मेहनत,
5: कामयाबी और खुलूस,
3: तो बनती है
5: UCP की दुनिया।
3: आप सुन रहे हैं FM 92.6।
5: सुनते रहिए।
7: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया और प्रोग्राम जावेदा जिंदगी के साथ आपका मेजबान मोहम्मद अली अजबद एक बार फिर आपकी खिदमत में हाजिर है। जैसा कि आप जानते हैं कि हमारी प्रोग्राम की रवायत है कि हम मोहम्मद इरफान अली फानी साहब जो हमारे सीनियर लेक्चरर हैं, हम उनके साथ गुफ्तगू करते हैं अपने प्रोग्राम में, लाइफ से रिलेटेड डिफरेंट टॉपिक्स जो हैं हम उनके पर बात करते हैं और वो हमारी रहनुमाई फरमाते हैं। तो आज का जो हमारा टॉपिक होगा वो शुक्रगुजारी और शिकवा, इसके ऊपर हम बात करेंगे। जैसा कि आप जानते हैं कि हमारी जिंदगी का ज्यादातर हिस्सा शिकायत या शुक्रगुजारी में गुजर जाता है और कुछ लोग शुक्रगुजारी में अपनी जिंदगी गुजारते हैं जबकि ज्यादातर लोग नाशुक्री करके अपनी जिंदगी गुजारते हैं। तो आज हम जानेंगे मोहम्मद इरफान अली फानी साहब से इन चीजों के बारे में। सर, पहले तो मैं वेलकम कहता हूँ आपके शो में। अस्सलाम वालेकुम।
8: वालेकुम अस्सलाम, बहुत शुक्रिया अजबद, आपने इन्वाइट किया।
7: और मैं क्वेश्चन आपसे कर दूं पहले, देखिए शुक्रगुजारी और शिकवा का ताल्लुक, इनका रिलेशन, इसके ऊपर थोड़ी सी रोशनी डालें प्लीज।
8: शिकवा और शुक्रगुजारी, जिस तरह से या तो दिन हो सकता है या रात हो सकती है, इसी तरह से एक ही वक्त में इंसान शिकवे में और उसी वक्त में शुक्रगुजारी में आप नहीं रह सकते हो। इंसान की जो पूरी की जिंदगी है, इंसान हासिल और ला हासिल के दरमियान मुशक्कत करता हुआ एक फिनोमिना है। हमारी जिंदगी में जो चीज़ें हासिल होती हैं क्योंकि वो मामूल के मुताबिक हमें मिली हुई होती हैं, इसलिए उनकी अहमियत बड़ी मामूली होती है हमारे नज़दीक। और वो चीज़ें जो ला हासिल होती हैं या जिनको अभी तक हमने ज़िंदगी में हासिल नहीं किया हुआ होता या जिनकी हमारी ज़िंदगी में कमी होती है या जिनके लिए हम मुशक्कत कर रहे होते हैं या जब हम अपनी ज़िंदगी का कंपैरिजन दूसरी लोगों की ज़िंदगियों के साथ करते हैं और देखते हैं कि उनके पास तो ये सारी नेमतें, ये वसाइल और ये सारी चीज़ें मौजूद हैं जिनकी मेरी ज़िंदगी में कमी है, तो वो लम्हा होता है कि या तो अपने पास मौजूद चीज़ों के बारे में मैं शुक्रगुजार बन जाऊँगा या जो चीज़ें मेरे पास मौजूद नहीं है उनकी मैं नाशुक्री करूंगा। अब ये दोनों इसी तरह से, इन दोनों का ताल्लुक वही है अजबद जो दिन और रात का है कि एक ही वक्त में रात और दिन नहीं आ सकते, इसी तरह से एक ही वक्त में आप शुक्रगुजार या शिकवा कुना नहीं हो सकते हैं। या तो उस वक्त में आपकी जिंदगी शुक्रगुजारी पे चलती है या जो आपकी जिंदगी है वो शिकवों पे चलती है। अब हर शख्स जो है वो अपनी जिंदगी की एक मुशक्कत में, एक स्ट्रगल में, एक जद्दोजहद में, एक ख्वाबों के साथ, तमन्नाओं के साथ, आरजुओं और ख्वाहिशों के काफलों के साथ आगे बढ़ रहा है। अब इस सारे सफर के अंदर इंसान के पास जो चीजें मौजूद नहीं होती हैं, हमेशा जिनकी वो कमी महसूस करता है, वो हमेशा उसको उकसाती हैं। जब उकसाएंगी तो या तो उसके पास ये है कि वो अल्लाह ताला के सामने सर बसजूद हो जाए और या और उसके लिए मेहनत शुरू कर दे कि मुझे ये चीजें चाहिए, और जब वो चीज़ें उनको जब ये नज़र आता है या शायद उसको ये बिलीव हो जाता है कि मुझे ये चीज़ें नहीं मिल सकती, تو پھر وہ شکوا گناہ ہو جاتا ہے، شکایتیں کرتا ہے اور مذمتیں کرتا ہے۔ آپ یہ دیکھ لو کہ جتنے بھی پیسے والے لوگ ہیں اور پیسہ نہ رکھنے والے لوگ ہیں، پیسہ نہ رکھنے والے لوگوں کی شکایتیں ہمیشہ ان لوگوں سے ہے جو پیسے والے ہیں، حالانکہ وہ خود پیسے والے ہونا چاہتے ہیں۔ سمجھ آ رہی ہے نا بات کی؟ کہ میرے اندر خواہش ہے کہ میں زندگی میں یہ بن جاؤں، جب میں نہیں بن پاؤں گا تو میرے پاس اب دو ہی راستے ہیں، یا تو جو چیزیں میرے پاس موجود ہیں، دستیاب ہیں، میسر ہیں، ان پہ میں شکر گزار ہو جاؤں، یا میں ان کے شکوے شکایت شروع کر دوں۔ اب ایک بڑا خوبصورت واقعہ زاویہ کے اندر اشفاق احمد صاحب نے لکھا ہوا ہے، وہ یہ کہتے ہیں کہ ایک ایسا علاقہ تھا، ایک ایسی جگہ تھی، ایک ایسی بستی تھی جہاں پہ رہنے والے جو باسی تھے نا، وہ بہت زیادہ شکایتیں کرتے تھے کہ میرے پاس جو غم ہے نا وہ کسی اور کے پاس نہیں ہو سکتا، جتنے دکھ مجھے ہیں وہ کسی اور کو نہیں ہو سکتے ہیں۔ تو ایک وہاں سے کسی بزرگ کا گزر ہوا تو اس نے تمام وہاں کے باسیوں کو کہا کہ اچھا آپ سب یہ دعویٰ کرتے ہو کہ آپ کا جو دکھ ہے وہ دوسروں سے بہت بڑا ہے، تو آپ ایسا کرو اپنے اپنے دکھوں کی پوٹلیاں باندھو اور آپ سب نے کسی ایک جگہ پہ اکٹھے ہو جانا ہے، ہم کیا کریں گے کہ ان دکھوں کی پوٹلیوں کو کھولیں گے اور جس کا دکھ دوسرے کو لگے گا کہ وہ لے سکتا ہے تو وہ لے جائے گا، اور دوسرے کو کسی اور کو لگے گا کہ اس کا دکھ وہ سہ سکتا ہے تو وہ لے جائے گا۔ مطلب آپ اپنے دکھوں کو تبادلہ ان کا کر لیں گے ایک دوسرے کے ساتھ۔ وہ کہتے ہیں سارے لوگ وہاں پہ اکٹھے ہو گئے جو اپنے دکھوں پہ ہمیشہ شکایت کرتے رہتے تھے اور ہمیشہ غمگین رہتے تھے، جب سب نے اپنی پوٹلیاں کھول دیں اور سارے لوگ ایک دوسرے کی پوٹلیاں دیکھ رہے تھے اور آخر کار سب نے اپنی اپنی پوٹلی باندھی اور اپنی پوٹلی کو کندھے پہ اٹھا کے واپس اپنے گھر چلے گئے۔ کیوں؟ جب اس نے جس کی بھی پوٹلی دیکھی کھلی ہوئی، اس کا دکھ اس کو اپنے دکھ سے زیادہ بڑا ہی لگا۔
7: اجس میں یہ چیز بھی ہو گئی، آپ نے بڑی زبردست بات فرمائی، اور جیسے اللہ تعالیٰ خدا تعالیٰ کا ایک نظام ہے، وہ جو بھی چیز کرتا ہے بہتری کے لیے کرتا ہے، اور ہمیں اس چیز کو ایکسیپٹ کرنا چاہیے اور بالکل ناشکر گزاری نہیں کرنی چاہیے، بلکہ جو کی نعمتیں ہیں اس کا شکر ادا کرنا چاہیے۔ تو آپ مجھے تھوڑا سا یہ بھی بتائیے کہ ایک کمپلیکس کا ایلیمنٹ ہوتا ہے انسان کے اندر، تو آپ کیا سمجھتے ہیں یہ کمپلیکس کا ایلیمنٹ بھی اس چیز کو اجاگر کرتا ہے، یہ جو شکوا کرنے والی چیز کو؟
8: شاباش، یہ بہت اچھا سوال ہے۔ اب دیکھو، ملٹیپل فیکٹرز ہیں جو مجھ کو شکایت کرنے پہ مجبور کریں گے۔ اس کے اندر ایک اہلیت کا نہ ہونا، اگر میرے اندر کسی کام کرنے کی اہلیت نہیں ہے اور کوئی بندہ اس کام کرنے کا اہل ہے تو میں اس سے بھی شکوا کروں گا اگر وہ آگے نکل جاتا ہے، حالانکہ میرے اندر وہ کمزوری تھی۔ اس کمزوری کو پورا کرنا یا اس کمزوری کے اوپر پورا کرنے کی بجائے میں دوسروں پہ شکایت کر کے تو اپنے آپ کو میں سیٹسفائی کر لیتا ہوں۔ یہ جو آپ نے کمپلیکس کی بات کی ہے، احساس محرومی کی بات کی ہے، یہ واقعتاً ہم اپنی زندگیوں میں زیادہ تر شکایتیں اس کاموں کی کرتے ہیں جس کا ہم میں احساس محرومی ہوتا ہے۔ بہت اچھی آوازوں والے جو لوگ ہوتے ہیں، جو اپنے سے بھی اچھی آوازوں کی اس لیے شکایت کرتے ہیں کہ ان کی آوازیں اتنی اچھی نہیں ہو سکتی ہیں۔ جو عطا ہوتی ہے نا، اللہ تعالیٰ نے جو بھی آپ کو عطا کیا ہوتا ہے، عطا کا پہلا حق ہوتا ہے شکر گزاری۔ اجود، آپ کو میں ایک تحفہ دیتا ہوں، فار ایگزامپل، اب ایک آپ کو میں نے تحفہ دیا اور آپ نے اس تحفے کی شکر گزاری کرنے کی بجائے اس تحفے کو بے دھیانی سے دوسری سائڈ پہ پھینک دیا، تو کیا آپ مجھ سے یہ ایکسپیکٹ کرو گے کہ دوبارہ میں آپ کو کوئی تحفہ دوں گا، کوئی چیز عطا کروں گا؟ کبھی بھی نہیں۔ اب یہ دیکھو کہ آپ کو ایک چیز عطا ہوئی اور آپ نے اس عطا کا شکر گزار ہونا تھا، اور جب آپ شکر گزاری نہیں کرو گے تو دوبارہ آپ کو جب ایک چیز انسان نہیں دے رہا،
7: بالکل،
8: تو وہ خدا جو آپ کو اتنی عطائیں دیتا ہے، اس نے آپ کو آنکھیں دی ہوئی ہیں، ایک صحت مند جسم دیا ہوا ہے، ذہن دیا ہوا ہے، دھڑکتا ہوا دل ہے، رگوں میں خون اپنی رفتار سے دوڑ رہا ہے، آنکھیں اپنی پوری روشنائی سے دیکھ رہی ہیں، کان اپنی پوری سماعتوں سے سن رہے ہیں، ٹانگیں، ہاتھ، کان، زبان، ہر چیز اپنے اچھے طریقے سے کام کر رہی ہے، کیونکہ وہ معمول کے مطابق کام کر رہی ہیں، اس لیے وہ ہمارے لیے معمولی ہیں اور ان کا ہم شکر گزار نہیں ہوتے ہیں۔ ہاں، ایک ہی دن ایک آنکھ میں بھی آپ کے تنکا پڑ جائے اور آپ آنکھ اس سے دیکھ نہ سکیں، پھر آپ کو پتا چلے گا کہ وہ کتنی اہم چیز تھی جو آپ کے پاس تو تھی لیکن آپ کو اس کی اہمیت کا ادراک ہی نہیں تھا۔
7: جی، آپ تو اور تم اپنے رب کی کون کون سی نعمت کو جھٹلاؤ گے؟ اور یہاں پر ایک چھوٹے سے بریک کا ٹائم ہوا جاتا ہے، بریک کے بعد ہم بات کریں گے شکر گزاری کے طریقوں کے اوپر، وہ بھی جاننا بڑا ضروری ہے، تو آپ ہمارے ساتھ جڑے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا کے ساتھ۔ وی بی رائٹ بیک۔